0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
4: होइन के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
4: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। कति हतार गरेको कुरा सुन्नु पर्दैन।
4: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बिचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225-52663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थ्रोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक उच्च माध्यमिक चुली कौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 065577024
3: 103.8।

नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्ज को बिहान 5:25 बजे ढोरबारा हाइलाइट्स में समाचार कक्षबाट लक्ष्मी सुनार को स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौ आज को मुख्य समाचार का शीर्षकहरुबाट। नेतृत्व छोड़दिन छोड़ भन्नेलाई कार्यवाही गरिन्छ। एमाले पुनर्गठन बारे ओलीको अडन सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको प्रचण्डको भन्ने जनताको पक्षमा काम नगर्ने पालिका प्रमुख प्रदेशका मन्त्रीलाई समेत कार्यवाही गर्न पूर्वाधार विकास मन्त्री लम्सारको चेतावनी। तनहुमा 5 पुल निर्माण गर्ने प्रतिबद्धता। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अध्यावधि अभियानलाई लिएर विवाद अन्त्य गर्दै अभियानमा सहभागी हुन आग्रह। अपराध मुक्त समाज बनाउन सबै जिम्मेवार हुनुपर्नेमा जोर। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। हुती विद्रोहीको आक्रमणमा परेका 14 जना यमनी सैनिकको ज्यान गयो। नेकपा एमालेमा निर्वाचन पराजयको समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन अभियान सकिएको छ। सबै प्रदेश सम्पर्क समन्वय जनसंगठन र केन्द्रीय विभाग तथा निकायको नेताहरूबाट सुझाव लिएर पार्टी निर्णय गर्ने गरी एमाले यो अभियान चलाएको थियो। जिल्ला र प्रदेशका पदाधिकारीदेखि माथिका नेताहरूबाट सुझाव लिन केन्द्रीय पदाधिकारीहरू सबै प्रदेश पुगेका थिए। कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा सहित विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूले सुझाव संकलन अभियानमा खटिनु भएको छ। बागमती कोशी सुदूरपश्चिम लुम्बिनी र कर्णालीको सुझाव संकलनपछि उपाध्यक्ष पौडेल गिरफ्तारीमा पर्नु भएको छ। बाँकी प्रदेशहरू गण्डकी मधेस र राजधानी विशेषको सुझाव संकलनमा अरू पदाधिकारी सहभागी हुनुभएको थियो। भौतिक रूपले पुग्न नसकेका राजधानी बाहिरका प्रदेशहरूमा ओलीले भर्चुअल सम्बोधन गर्नुभएको छ। काठमाडौँ सुझाव संकलन भएको बागमती राजधानी विशेष सम्पर्क समन्वय जनसंगठन र केन्द्रीय विभाग तथा निकायको सुझाव संकलनमा ओली आफै सहभागी हुनुभएको थियो। नेताहरूको अनुसार ओलीले सुझाव संकलनका क्रममा नेतृत्व नछोड्ने प्रस्ताव सन्देश दिनुभएको छ। सबैतिर उहाँको एउटै कुरा छ, मैले गल्ती गरेको छैन, नगरेको गल्तीका कारण हार्दिक बरू हटाउन खोज्नेलाई कार्यवाही गरिन्छ, एक पदाधिकारीले भन्नुभएको छ। उहाँका अनुसार शुक्रबार सम्पन्न जनवर्गीय संगठनहरूको सुझाव संकलनमा पनि कार्यवाहीकै चेतावनी दिनुभएको छ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डमा हिजो आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन अधिकार खोज्ने, देशको सिमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एकपटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तु भएको उहाँको भनाइ छ। संयोजक प्रचण्डले आफूहरूले विगतमा वर्ग संघर्ष विचार र रणनीतिलाई बोल्ने गरे गम्भीर गल्ती गरेको स्वीकार गर्दै यस भूलबाट शिक्षा लिएर अघि बढ़ने पनि बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफङ्गा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित कार्यक्रममा सभापति थापाले सरकारले संविधान संशोधनका नाममा संविधान निर्माणका क्रममा राखिएका सक्षम पक्षलाई हलुकाका रूपमा लिइरहेको बताउनु भएको छ। थापाले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवा र गौर जिम्मेवार शैलीमा अघि बढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। उहाँले संविधान संशोधन मार्फत राज्यका संस्थालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। संविधानमा भएका भाषा जाति र विविधताको विषयमा छेड़खानी भए देशमा द्वन्द फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने सभापति थापाको भनाई छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अध्यावधिको अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ। आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अध्यावधिको कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तर्क्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी 15 महाधिवेशनलाई विधिसम्मत ढंगले सम्पन्न गर्नुपर्ने आवश्यकता उठाउनु भएको छ। उहाँले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिचमा नहुने स्पष्ट पार्नुभएको छ। महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकता बारे असर 25 भित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिनुभएको छ। उहाँले उपसभापति विश्व प्रकाश शर्मा मार्फत नेतृत्वलाई समय सीमा दिएको कोइराला निकट स्रोतले जनाएको छ। कोइरालाले असर 25 पार्टी एकता बारे स्पष्ट निर्णय नभए आफूले त्यस अनुसार आगामी राजनीतिक रणनीति तय गर्ने संकेत दिनुभएको छ। यसबीच उहाँले पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सितौरा, डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत नेतासँग पनि छुट्टै छुट्टै छलफल गर्नुभएको छ। शनिबार पनि नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइराला बीच भेट भएको छ। बनेश्वर हाइटमा उहाँहरू बीच छलफल भएको हो। बोक्तिङ पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साले आइतबार तनहुँ क्षेत्रमा क्षेत्र नम्बर 2 अलपत्र परेका र नयाँ आवश्यकताको योजनाहरूबारे जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लगण्डीका नेता कार्यकर्ताहरूसँग दुलेगौडामा भेट गर्दै मन्त्री लम्सालले यसो क्षेत्रमा रहेको मन्त्रालयसँग सम्बन्धित योजनाहरूबारे चासो राख्दै आवश्यकताका योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्री समक्ष राजसपा नेताहरू हरिलाल विमान, राजेश पाण्डे, दीपक तिमसिना, पदम राजभूषण लगायतले क्रसरले दुखा दिएको देखि लालध्वज मोटर मार्ग, दुलेगौड़ा हर्कापुर मोटर मार्ग, दुलेगौड़ा लामागाउँ मोटर मार्ग, घारी जोड्ने पुल, दोबान भाकर पुल लगायतका विषयमा

आठवटा भोलो निर्माण गर्न समेत घोषणा गर्नुभएको छ। निजी क्षेत्रले बजेट ऋण समितिको विषय आउँदो मौद्रिक नीतिले समर्थन गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा हिजो भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभएको छ। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्ज मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको छ। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनः संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। किशोर अवस्थामा रहेको बालबालिकामा लागू पदार्थको दुर्व्यसनी र साइबर सिक्योरिटी सम्बन्धी जानकारी दिन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शुक्लगण्डकी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। आयतवर्ष शुक्लगण्डकी नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, अभिभावक, विद्यार्थी र शिक्षकहरूको सहभागितामा प्रहरीले समुदाय प्रहरी कार्यालय अन्तर्गत कार्यक्रम आयोजना गरेको हो। शुक्लगण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, जिल्ला प्रहरी कार्यालय कन्हुका प्रहरी उपरीक्षक शेख बहादुर कार्की, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामु अर्याल लगायतका प्रमुख उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख पण्डित विद्यालय उमेरमा दुर्व्यवसायमा फस्न सकिने सम्भावना प्रबल हुने बताउनु भएको छ। उहाँले यो समयमा विद्यार्थी स्वयं सहित शिक्षक, अभिभावक र समाज विशेष जिम्मेवार हुनुपर्नेमा जोड़ दिँदै निगरानी बढ़ाउन अनुरोध गर्नुभएको छ। कार्यक्रममा जिप्रका तनहुका प्रमुख समेत रहनुभएका प्रहरी उपरीक्षक कार्की, नेपाल पुलिस स्कूल चौतर्का प्राचार्य मुकुन्द कुमार गिरी, शुक्लगण्डकी महिला समूहकी अध्यक्ष विजय पौडेल, अभिभावक शारदा आर्य लगायतले प्रहरीले यस्ता कार्यक्रमलाई अझै व्यापक रूपमा लक्षित समूहमा लैजानुपर्ने बताउनु भएको थियो। उहाँहरूले समाजलाई अपराध मुक्त बनाउन सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल पुलिस स्कूल बेलचौतरमा अध्ययन गर्ने विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। शुक्लगण्डकी नगरपालिकाले आफ्नो कृषकलाई 50% अनुदानमा हाते ट्र्याक्टर र कम्बाइन मिल वितरण गर्ने तयारी गरेको छ। कृषकहरूको आवश्यकता र कृषि पेशालाई आधुनिकीकरण गर्ने नगरपालिकाले आजदेखि यहाँका 223 किसानलाई मेसिनरी सामग्री वितरण गर्ने भएको हो। नगरपालिकाको कृषि शाखा प्रमुख दीपक कुमार उपाध्यायले चालू आर्थिक वर्षमा करिब 73 लाख कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको जानकारी दिँदै सोमबारदेखि नगरभित्रका 3 पकेट क्षेत्रमा कार्यक्रम आयोजना गरी कृषि सामग्री वितरण गर्ने र अन्य किसानलाई बुधबार नगर परिसरबाटै वितरण गर्ने बताउनु भएको छ। असरको अन्त्य हुँदै लाग्दा प्राप्त भएको सामग्री खरिद गर्ने कम्पनीको ढिलाइ प्रमुख कारण हुँदा समयमै प्रदान गर्न नसकेको नगरपालिकाले जनाएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अप्नाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किट जन्ने रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभएको छ। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनु भएको छ। उहाँले डेंगीबाट बच्न आवश्यक सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा
ग्यास ढुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएको

0: खंडे द्वी 1,50,000 वर्ग किलोमीटर क्षेत्र में तेल तथा गैस अन्वेषण का लागि बोलपत्र आह्वान करने तैयारी गरिरहेको छ। यमन को ईरानी समर्थित हुती विद्रोही ने रेडर सी को तटीय क्षेत्र में रहकर ओडैरा बंदरगाह नजिक आक्रमण में 14 जना सैनिक मर विरोधी पक्ष में कति मर भख्या नखुलाईकन लड़ाई में हुती समूह तर्फ हताहत सरकारी अधिकारी समाचार संस्था एएफपी ने जनाक हुती विद्रोही सन 2015 देखि सरकारसंग युद्ध में सन् यह द्वंद में लाखों मानस को जान गई यमन में ठूल मानवीय संकट निम्त्याएको छ। विद्रोही यमन को राजधानी साना लगायत उत्तर को ठूल भाग र पश्चिमी रेड सी तट में रहकर होडैरा बंदरगाह नियंत्रण में लिएका छन् भन्ने अंतर्राष्ट्रीय रूप में मान्यता प्राप्त सरकारले दक्षिण को ठूल भाग में शासन गर्दै आएको छ। सन् 2022 में संयुक्त राष्ट्र संघ को मध्यस्थमा भएको युद्ध विराम यात्रा द्विपक्षीय बीच को लड़ाई धेरै हदसम्म रोकिएको छ। तर गएको शुक्रवार हुती विद्रोहीले साउदी अरब का विमानस्थल महत्वपूर्ण सम्पत्ति लक्षित गरेर आक्रमण गर्ने चेतावनी दिएका थिए। साउदी अरब यमन को अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार को प्रमुख समर्थक हो। सन् 2015 पछि हुती समूहले साना लगायत देश को ठूलो भाग नियन्त्रणमा लिई सत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्व को सैनिक गठबन्धनले यमनमा हुती विरूद्धको लड़ाईमा सहयोग पुर्याएको थियो। यिनै खबरसँग हामी ढोरपरे हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। नेतृत्व छोड्दिन छोड भन्नेलाई कार्यवाही गरिन्छ। एमाले पुनर्गठन बारे ओलीको अडान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको प्रचण्डको जनताको पक्षमा काम नगर्ने पालिका प्रमुख र प्रदेशका मन्त्रीलाई समेत कार्यवाही गर्न पूर्वाधार विकास मन्त्री लम्सारको चेतावनी। तनहुमा 5 पुल निर्माण गर्ने प्रतिबद्धता। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अध्यावधिका अभियानलाई लिएर विवाद अन्त्य गर्दै अभियानमा सहभागी हुन आग्रह। अपराध मुक्त समाज बनाउन सबै जिम्मेवार हुनुपर्नेमा जोर। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। हुती विद्रोहीको आक्रमणमा परेका 14 जना यमनी सैनिकको ज्यान गयो। यिनै खबरसँगै बिहान 5 बजे सोझेको ढोरबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
3: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
4: बैचलर प्रोग्राम
3: 4 years program of Bachelor in Business Administration BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
3: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
4: Forms are available at college administration at 9 AM to 3 PM.
3: Science and Management both stream can apply.
4: Last date of form submission 26 August 2018.
3: Entrance exam 29 August 2018.
4: Enter to learn, go for to serve.
3: Further details: Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701204. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान